सब एक समय समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको

जय ठाकुर सो परसन भयो सतसंगते प्यार हर गुरु नानक जिन परसयो तिन सब कुल कियो उधार सच सभा दीवान सच सचे पै धरयो सचे तख्त निवास सच तथा वस करयो सच सुन जो